0: आवाज़ें ताजिक आकाशवाणी आपका स्वागत है हमारे प्रसारण में। रेडियो आवाज़ें ताजिक 4 बजे दुशंबे नगर और 4:30 बजे भारतीय समय के अनुसार 1 घंटे के जारी प्रसारण हो जाता है। आप हमारे प्रसारण में ताजिकिस्तान के नैतिक, सांस्कृतिक, सामाजिक, इतिहास और जीवन के बारे में दिलचस्प टिप्पणियां आठ भाषाओं ताजिकी, दारी, फारसी, रूसी, उज्बेकी, हिंदी, अरबी और अंग्रेजी में सुन सकते हैं।
1: नमस्ते जी प्यारे वालों, आप रेडियो ओजी तोजिक हिंदी खंड को सीधे आकाश में सुन रहे हैं। आपके साथ है शोरा न्यूज़ और हमारे प्रोड्यूसर अर्दमेर याहियोयेव। इस घंटे के मुख्य खबरें। तजिकिस्तान मंगोलिया के बीच शिक्षा सहयोग पर पहला समझौते ज्ञापन। तजिकिस्तान और मंगोलिया ने अंतर्राष्ट्रीय सड़क परिवहन समझौते पर हस्ताक्षर किए। तजिकिस्तान के विकास मंत्रालय के 81 कानूनी दस्तावेजों के मसौदा तैयार किया और अन्य समाचार हिंदी भाग को सुन सकते हैं। तजिकिस्तान और मंगोलिया ने शिक्षा के क्षेत्र में अपना पहला समझौते ज्ञापन हस्ताक्षरित किया। ये दोनों देशों के शिक्षा मंत्रालयों के बीच पहला अधिकारिक समझौता है। ऐसे समझौते के तहत उच्च शिक्षा विश्वविद्यालयों के बीच सहयोग, छात्रों, शिक्षकों और शोधकर्ताओं के आदान प्रदान को बढ़ावा दिया जाएगा। साथ ही संयुक्त सम्मेलन, सेमिनार, दयोल डिग्री, ऑनलाइन शिक्षा और छात्रवृत्ति कार्यक्रम में भी सहयोग बढ़ेगा। समझौते इंटरनेशनल कौशल विकास अल्पकालीन प्रशिक्षण, वैज्ञानिक अनुसंधान तथा शैक्षणिक अनुभवों के आदान प्रदान को भी प्रोत्साहित करेगा। इसके अलावा दोनों देशों के बीच छात्र विनिमय और शैक्षणिक कोटा तथा करने के दिशा में भी ये महत्वपूर्ण आधार बनेगा। इस पहल को तजिकिस्तान और मंगोलिया के बीच शिक्षा एवं विज्ञान के देशों में द्विपक्षीय सहयोग को नई ऊंचाइयों तक ले जाने वाला एक महत्वपूर्ण कदम माना जा रहा है। तजिकिस्तान और मंगोलिया ने अंतर्राष्ट्रीय सड़क मार्ग से यात्रियों और माल के परिवहन पर एक समझौते पर हस्ताक्षर किए। ये समझौते दोनों देशों के बीच परिवहन, व्यापार और ट्रांजिट सहयोग को बढ़ावा देगा। इसमें यात्री एवं माल परिवहन परिमित प्रणाली, वाहनों और चालकों के मानक, सड़क सुरक्षा तथा पर्यावरण संरक्षण से जुड़े प्रावधान शामिल है। समझौते के तहत एक संयुक्त आयोग भी बनाया जाएगा जो इसके कार्यान्वयन की निगरानी करेगा। इस अंतर्राष्ट्रीय परिवहन, व्यापारिक गतिविधियों और तजिकिस्तान के क्षेत्रीय ट्रांजिट भूमिका को और मजबूती मिलने की उम्मीद है। तजिकिस्तान और मंगोलिया ने युवा और खेल के क्षेत्र में सहयोग बढ़ाने के लिए समझौते ज्ञापन पर हस्ताक्षर किए। इस समझौते के तहत दोनों युवा और खेल के क्षेत्र में अनुभवों का आदान प्रदान, संयुक्त खेल प्रतियोगिताओं और कार्यक्रमों का आयोजन, खेल अवसंरचना का विकास तथा पेशेवर सहयोग को बढ़ावा देंगे। साथ ही महिला खेल, दिव्यांग खिलाड़ियों के विकास, डोपिंग रोधी प्रयासों और खेल अनुसंधान में भी सहयोग किया जाएगा। समझौते के प्रभावी कार्यान्वयन के लिए एक संयुक्त समिति का गठन किया जाएगा। تاجکستان کے وحدت منترالے نے ورش 2024 کے پالے چا مہینوں میں ایک سے نیامک قانون دستاویزوں کے مسودہ تیار کیا جن میں سے ایک سے دستاویزوں کو سرکار کے سمبندی ہے نرنائیوں کے مدیم سے منظور دے گئے اس حوادی میں رجائے بجات سے 30.3 عرب سمانی سے آدھیک راشی آرتیک اور سمجک شیطروں کے وکاس کے لیے آوانتیت کی گئے اس میں شکشا سواسیا سمجھے گا سرکشا اور جاپری واہن اور کلیشے جیسے کشیتروں کو پرتمکتا دی گئی سمجھے کشیتروں کے لئے 13.7 سادہ رب سمانے بجتیا سنستانوں کے کرمچاریوں کے نیتر ویتار ویتان کے لئے 8.5 رب سمانے تتہ پیشن اور سایتا بھوگدن کے لئے انتریکت دہراشے اپلابدہ کرائی گئی اومان سلطنت میں تاجکستان کا نجا کے صدہ ہر نور پنادی کاری راجدو دو زبایت لو زودانی اومان کے صدہ سیا منتری دو حلال بین علی بین حلال آلہ سبسی سے ملاقات کے ایسا سنبان میں تاجکستان دو تواسنے سوشنے جنسی خوار کو جانکاری دے بیتا کے دوران دونا پاکشونے سواسک شویتر میں تاجکستان اور اومان کے بیچ سایو کو مضبوط کرنے اور وستر دینے سے جورے مدو پر چرچا کے گئے وشوش اور روپ سے دونوں دیشوں کے سواسیا سنستانوں کے بیچ سایو کے وکاس پیشیواران بھاووں کے ادن پردہان سواسیا کشیتر کے وششکیوں کے پرشکشان اور سمبندی ہید سنستانوں کے بیچ پرتیاکش سمبندوں کے ویستار پر ویچاروں کا ادن پردہان کیا گیا اس کے ساتھ ہے سواسیا کشیتر میں سایو کے سمبندی ہید دستویزہ تیار کرنے اور دونوں دیشوں کے سواسیا کشیتر کے نترتے وستار پر ادھار ایک یاتروں کے ادن پردہان کے موضوع پر بھی چرچا ہوئے بیتا کے انت میں دونوں پکشوں نے پرسپر گروپ سے لاپکاری سایو کو آگے بڑھانے سنیوکت پالو کو لاگو کرنے اور سواسیا کشیتر میں دوپکش سمندوں کے وکاس کے لیے اپنی تتپرتا ویاکت کے پیرس نے والوئی تستا یہ سماچار ہمارے دوسرے پرسارن جا رہی ہمارے ریڈیو کے ساتھ رہی ہے